0: سٹی ایف ایم 89.9
1: پیٹرول کا بل ہوا ہلکا, ابھی جیز کیش ایپ ڈاؤن لوڈ کرو اور پیٹرول کی پیمنٹ کیو آر سے کرنے پہ پاؤ 10% کیش بیک. اب کرو سفر ٹینشن فری, کیونکہ جیز کیش ہے نا.
2: شرائط و ضوابط لاگو ہیں.
3: The old commute is broken. We're just here to help you override it.
0: ABD, the rush hour, 5 to 8 p.m.
4: A new era begins.
5: 1, 2, 3, yellow. 1, 2, 3, yellow.
6: ये क्या है भाई?
5: 1, jacket, shoes हो या watch, जो चाहे select करो. 2, jazz cash पर yellow से payment करो. और 3, येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो. तो क्या समझी?
7: जो चाहे खरीदो, पैसे आराम से दे दो. येलो बाय जैस कैश.
5: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो.
8: सिटी एफएम 89, वी आर प्लेइंग योर सॉन्ग.
9: यू आर लिसनिंग टू
10: नॉनस्टॉप हिट्स.